0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज इतवार है, रबी उसानी की 7 और सितंबर की 20 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। नायब वज़ीर आज़म ने जोर देकर कहा है कि खित्ते में अमन इस्तेहकाम यकीनी बनाने के लिए मुज़ाकरात और सिफारतकारी ही वाहिद काबले अमल रास्ता है। पाकिस्तान ने एक मरतबा फिर मुतालबा किया है कि अफगान तालिबान को दहशतगर्दों की महफूज पनागाहों और तरबियती नेटवर्क्स के खात्मे समेत दहशतगर्द ग्रोहों को पाकिस्तान के खिलाफ हमलों की मनसूबाबंदी, सहूलतकारी और हमलों से रोकने के लिए बाएतमाद और ठोस इकदाम करने चाहिए। बलोचिस्तान में कलात के करीब सिक्योरिटी फोर्सेज ने भारतीय हिमायत याफ्ता फितनोल हिंदुस्तान से ताल्लुक रखने वाले 5 दहशतगर्दों को हलाक कर दिया है। सेनेट के चेयरमैन ने रोजगार के मौके पैदा करने और इक्तसादी तरक्की में गाड़ियों की मजबूत सनत के किरदार को उजागर किया है। जेनेवा में एक सेमिनार में मुकर्ररीन ने कश्मीर के देरीना तनाजे के हल के लिए कश्मीरियों को उनका हक़ खुद इरादियत देने पर जोर दिया है। गजा पर इसराइली हमलों में मजीद 4 फलस्तीनी शहीद हो गए हैं। एशियाई खेलों में खवातीन के क्रिकेट मुकाबलों का पहला सेमीफाइनल पाकिस्तान और श्रीलंका के दरमियान जापान के शहर निशिन में जारी है। खबरें तफसील से। नायब वजीर आजम और वजीर खारजा इसहाक डार ने तरक्की पजीर ममालिक और आलमी तरसील के निजाम पर मुरतब होने वाले असरात के पेश नजर तवानाई की बिला तातुल फराहमी और बहरी जहाजों की महफूज और तेज तराम दरफ्त की अहमियत पर जोर दिया है। उन्होंने इन ख्यालात का इजहार ईरान के वजीर खारजा बासिर आकची से टेलीफोन पर गुफ्तगू करते हुए किया। दोनों रहनुमाओं ने खित्ते की ताजा तरीन सूरत हाल पर तबादला ख्याल किया। नायब वजीर आजम ने इस बात पर जोर दिया कि खित्ते में अमन और इस्तेहकाम यकीनी बनाने के लिए मुज़ाकरात और सिफारतकारी ही वाहिद काबिले अमल ज़राए हैं। फरीकैन ने करीबी ताबुन जारी रखने और न्यूयॉर्क में अक्वामे मुत्तहिदा की 81वीं जनरल असेंबली के मौके पर मुलाकात करने पर इत्तेफाक किया। नायब वजीर आजम और वजीर खारजा इसहाक डार ने मलाइशिया के वजीर खारजा मोहम्मद हसन से भी टेलीफोन पर गुफ्तगू की। उन्होंने पाक मलाइशिया दो तरफा ताल्लुकात पर तबादला ख्याल किया, जिसमें तिजारत और इक्तसादी ताउन के फरोग पर खसूसी तवज्जो दी गई। फरीकैन ने दोनों मुल्कों के दरमियान ताल्लुकात मजीद मजबूत बनाने के लिए आला सतह पर मुसलसल रवाबित की अहमियत पर जोर दिया। पाकिस्तान हर जगह दहशतगर्दी के खतरात के खात्मे के लिए अज़्म और सलाहियत रखता है और अपने शहरियों, सरजमीन और खुद मुख्तारी के तहफ्फुज़ के लिए बैन अलाक़वामी कानून के मुताबिक तमाम जरूरी इकदाम करेगा। वजारत इत्तला'आत व नशरियात ने एक बयान में कोहाट में नमाज जुमा अदा करने वाले शहरियों और पुलिस अहलकारों पर वहशियाना दहशतगर्द हमले की शदीद मजम्मत करते हुए कहा है कि पाकिस्तान ने बारहा खबरदार किया है कि अफगानिस्तान में दहशतगर्द ग्रोहों की मुसलसल मौजूदगी और सरगर्मियां अदम इस्तेहकाम में इजाफा करेंगी, जिसके खित्ते और दुनिया पर संगीन असरात मुरतब होंगे। बयान में कहा गया है कि पाकिस्तान ने बारहा फितनोल खवारिज और दीगर दहशतगर्द ग्रोहों की जानिब से मुल्क में दहशतगर्द हमलों की मनसूबाबंदी और हमलों के लिए अफगान सरजमीन के इस्तेमाल पर शदीद तहफ्फुज़ात का इजहार किया है। अफगानिस्तान में दहशतगर्दों की महफूज पनागाहों के साथ साथ उनकी भर्ती और मुआवनत के ढांचे की मौजूदगी पाकिस्तान की सलामती के लिए बराह रास्त खतरा है। बयान में मजीद कहा गया कि अफगान तालिबान को दहशतगर्दों की महफूज पनागाहों, इंतहा पसंदों की भर्ती और तरबियती नेटवर्क्स के खात्मे और दहशतगर्द ग्रोहों को पाकिस्तान के खिलाफ हमलों की मनसूबाबंदी, मुआवनत और उस पर अमल दरामद से रोकने के लिए बाएतमाद, काबिले तस्दीक और मुस्तकिल इकदाम करने होंगे। बयान में कहा गया कि पाकिस्तान ने अफगान तालिबान के साथ मुसलसल मुज़ाकरात और तामीरी रवाबित की पॉलिसी अपनाई है, ताहम मुज़ाकरात के नाम पर अपने अवाम की जिंदगियों को खतरे में डालने वाले अनासिर को तहफ्फुज़ फ्राहम करने की इजाजत नहीं दी जाएगी। बलोचिस्तान में कलात के करीब सिक्योरिटी फोर्सेज ने भारतीय हिमायत याफ्ता फितनोल हिंदुस्तान से ताल्लुक रखने वाले 5 दहशतगर्दों को हलाक कर दिया है। آئی ایس پی آر کے مطابق فتنہ الہندوستان کے دہشت گرد کلات کے قریب پاکستان ہائی وے پر ایک چیک پوسٹ پر اغوا برائےتاوان بھتہ خوری اور گاڑیاں چھیننے کی کارروائیوں کے ذریعے عوام کے پرامن آمد و رفت میں رکاوٹ ڈالنے کی کوشش کر رہے تھے۔ سیکیورٹی فورسز نے فوری کارروائی کی اور شدید فائرنگ کے تبادلے میں 5 دہشت گرد مارے گئے۔ سیکیورٹی فورسز نے دہشت گردوں کے ٹھکانے سے 23 مغوی افراد کو بھی بازیاب کرایا اور ان کے قبضے سے 6 ٹرک، 3 بسیں اور 2 گاڑیوں سمیت بھاری مقدار میں ہتھیار، گولہ بارود اور دھماکہ خیز مواد بھی برامد کیا۔ سینٹ کے چیئرمین سید یوسف رضا گیلانی نے روزگار کے مواقع پیدا کرنے اور معاشی ترقی میں موٹر گاڑیوں کی مضبوط صنعت کی اہمیت کو اجاگر کیا ہے۔ یہ بات انہوں نے لاہور میں پاکستان ایسوسی ایشن آف آٹوموٹیو پارٹس اینڈ ایکسیسریز مینوفیکچررز کے زیر اہتمام پاکستان انٹرنیشنل آٹو شو کے دوران عشائیے کی تقریب سے خطاب کرتے ہوئے کہی۔ سید یوسف رضا گیلانی نے کہا کہ گاڑیوں کی صنعت کی ترقی ملکی مجموعی پیداواری معیشت کی مضبوطی سے وابستہ ہے۔ انہوں نے کہا کہ پارلیمنٹ مکالمے کے لیے ایک مؤثر پلیٹ فارم ہے جو قانون سازی اور نگرانی کے اختیارات کے ذریعے پائیدار معاشی سرگرمیوں کے لیے سازگار ماحول کے قیام میں اہم کردار ادا کرتا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ اقوام متحدہ کے انسانی حقوق کونسل کے 63rd اجلاس کے موقع پر منعقدہ سیمینار کے مقررین نے دیرینہ مسئلہ کشمیر کے حل میں حق خود ارادیت کو مرکزی حیثیت دینے کا مطالبہ کیا ہے۔ امن کی راہیں حق خود ارادیت تنازعات کے حل کا ذریعہ کے عنوان سے سیمینار انٹرنیشنل ایکشن فار سسٹینیبل پیس اینڈ ڈیولپمنٹ کے زیر اہتمام منعقد کیا گیا۔ مقررین نے کہا کہ حق خود ارادیت کو صرف ایک قانونی اصول کے طور پر نہیں بلکہ تنازعات کی روک تھام، قیام امن اور مفاہمت کے عملی ذریعے کے طور پر بھی دیکھا جانا چاہیے۔ مقررین نے کہا کہ مسئلہ کشمیر کے مسلسل حل طلب رہنے اور اقوام متحدہ کی نگرانی میں رائے شماری نہ ہونے کے باعث کئی دہائیوں سے صورتحال کشیدہ ہے۔ پاکستان میں عالمی سلامتی کی بدلتی ہوئی صورتحال کے تناظر میں اقوام متحدہ کی عام فوج کی مؤثر اور بامقصد حیثیت یقینی بنانے کے لیے مسلسل سیاسی حمایت پر زور دیا ہے۔ نیو یارک میں سلامتی کونسل کے مباحثے میں حصہ لیتے ہوئے اقوام متحدہ میں پاکستان کے مستقل مندوب عاصم افتخار احمد نے کہا کہ اقوام متحدہ کو عام فوج کے مستقبل کی ضروریات کو مد نظر رکھتے ہوئے ضروری صلاحیتوں کے حصول کی تیاری کرنی چاہیے۔ عاصم افتخار احمد نے اقوام متحدہ کی عام فوج میں پاکستان کی دیرینہ خدمات کو اجاگر کرتے ہوئے کہا کہ 170,000 سے زائد پاکستانی عام فوجیوں نے اقوام متحدہ کے پرچم تلے فرائض سر انجام دیے، جس میں سے 183 نے امن کے لیے اپنی جانوں کا نذرانہ پیش کیا۔ یونیورسٹی کھیلوں کا عالمی دن آج منایا جا رہا ہے۔ دن کا مقصد یونیورسٹیوں میں کھیلوں کی اہمیت سمیت معاشرتی خدمت کے لیے کھیلوں کی سرگرمیوں کو فروغ دینے میں یونیورسٹیوں کے سماجی کردار کو اجاگر کرنا ہے۔ غزہ پر اسرائیلی حملوں میں مزید 4 فلسطینی شہید ہو گئے ہیں۔ غزہ کی وزارت صحت کے مطابق 7 اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں کم سے کم 73,795 فلسطینی شہید جبکہ 1,74,869 زخمی ہو چکے ہیں۔ معروف پاکستانی فلمی اداکار یوسف خان کی 70ویں برسی آج منائی جا رہی ہے۔ یوسف خان 1933 میں برطانوی ہندوستان کے علاقے فیروز پور میں پیدا ہوئے۔ 1947 میں تقسیم ہند کے بعد ان کا خاندان پاکستان منتقل ہو گیا اور قصور میں سکونت اختیار کی۔ یوسف خان کی پہلی فلم پرواز 1954 میں نمائش کے لیے پیش کی گئی۔ وہ طویل عرصے تک کردار نگار کے طور پر جانے جاتے رہے۔ 1973 میں بنائی گئی فلم زدی میں انہیں مرکزی کردار ادا کرنے کا پہلا موقع ملا۔ وہ 1970 کی دہائی میں پنجابی فلموں کے سپر سٹار ہیرو بن گئے۔ یوسف خان نے اردو، پشتو اور پنجابی زبانوں میں 400 سے زائد فلموں میں اداکاری کے جوہر دکھائے۔ وہ 2009 میں آج کے روز لاہور میں انتقال کر گئے تھے۔ ایشین گیمز میں خواتین کے کرکٹ مقابلوں کا پہلا سیمی فائنل پاکستان اور سری لنکا کے درمیان جاپان کے شہر نشین میں جاری ہے۔ دوسرا سیمی فائنل بنگلہ دیش اور بھارت کے درمیان اسی مقام پر آج دن 10 بجے کھیلا جائے گا۔ فائنل میچ منگل کو کھیلا جائے گا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم خشک جبکہ میدانی علاقوں میں گرم رہنے کا امکان ہے۔ تاہم دوپہر کے اوقات میں شمالی پہاڑی علاقوں میں مطلع جزوی طور پر ابر آلود رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 21 ڈگری سینٹی گریڈ، لاہور 26، کراچی 28، پشاور 24، کوئٹہ 19، گلگت 13، مری 14 اور مظفرآباد 20 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لے، پلوامہ، انت ناگ، شوپیاں اور بارہمولہ میں مطلع جزوی طور پر ابرآلود اور خشک، جبکہ جموں میں موسم گرم اور خشک رہنے کا امکان ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور بارہمولہ میں 11 ڈگری سینٹی گریڈ، جموں 22، لے 4، پلوامہ اور شوپیاں 12، جبکہ انت ناگ میں 13 ڈگری سینٹی گریڈ. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: वही तो है जो तुमको अपनी निशानियां दिखाता है और तुम पर आसमान से रिज्क उतारता है और नसीहत तो वही पकड़ता है जो उसकी तरफ रुजू करता है।
1: فَادْعُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ وَلَوْ كَرِهَ الْكَافِرُونَ
0: تو اللہ کی عبادت کو خالص کر کر اسی کو پکارو اگرچہ کافر برا ہی مانے۔
1: رَفِعَ